0: 看见啊。अच्छा जी सही बस कल के लासे वगैरह सी कॉल से मिले ही प्रोग्राम से किसी कार मने जी फर्स्ट कॉलर सुगु दिखें तो नरसी आओ किसी कल बने फर्स्ट कॉलर आप दो शु अस्सलाम वालेकुम
1: दानिश
0: खबर है
1: मैं
0: दानिश खबर है क्यों कैम से ना खबर है क्या करक ना खबर है क्यों दानिश शक हुई क्या ना हाँ दानिश सबक भी है कैम क्लास के सबक भी है
1: चलाराम
0: के सबक भी है शाह सही नो बेना स्कूल तो वेले नहीं थला है सरंगी हेलो वालेकुम अस्सलाम अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक तो से सुखबर क्यों
2: भाई ऐसा खबर
0: सही सही अच्छा दर तो ये दानिश कौन देखे ना दानिश स्कूल देना ना देता लाए अच्छा अच्छा सही नो खैर स्कूल बने मतलब स्कूल तो उसना पर टाइम बने लगा वजह ज्यादा कहना चाहिए गुरु मशमोन दी नो दच उसना दस मतलब सुबह तो वैदा तीसी रिज दीसी कहना ब्योदा हमेशा थे पर नदरी मीनू दे वजह ना स्कूल तो चुकाम दे पर टाइम बने उसना लगा चाहिए मतलब आदा तीसी
2: जी
0: भाई खबर है पांच साल पूरे बिल्कुल दासे दे बस अखल मशुमोन वाले दिन था चागा पठाया मैंने स्कूल तलजी और ब्याह मतलब सरसी किसी नजर और बांधे की छे मो बचा इस सके हुई नौ पठाया मैंने जी बकोर तरसी हम
2: जी
0: जी जी अच्छा सब प्रश्न बिल्कुल आगा ऑफिशियल नंबर मौजूद है मैंने के वाले जी सही ना लकसरंग मतलब खबर बने मेरा से वाजिख तौर बने पोई का बिल्कुल खुर्जा ने दासी खबर दुखना चाहिए गोरा मिश को मतलब दी चे मतलब गोरा चीजों जल्द के प्रोग्राम के शुरू में दा मतलब दासी खबर कहो चागा मतलब सड़ाई मायूस कीजिए वरना और देन लवा टेंशन खबर कहो नगोरा देर खालक नन सब टेंशन की और मजीद नूर पर टेंशन कीजिए नगोरा रेडियो में सुबह प्रेजेंटर जी आर जी जी आगे मकसद दरा दासी प्रोग्राम तो जरूरी जितो से मतलब चिकम से टेंशन भी या देन लवा तो अफगान भी चावर जरा खत्म सी कहना नुजक मतलब दस तो सर्दी में मतलब प्रोग्राम दर तक भी सही ढेर मना ना लोहिया खजर छी और देने लो बस इनशाला कोशिश दागा दी मतलब हमेशा दोबारा से दस प्रोग्राम तो जरूरी चाहे ना तो फायदा भी और देने लवा सन अस मतलब तो सजदा के टिक्षा और बल दाय मतलब सबर तो वही कहना चाहिए गमन मोर सरा खत्म सी
2: खबर है
0: टेंशन दाय
2: बस भाई से
0: दा कोर गमुना इसे खबर
2: है
0: जी जी जी बिल्कुल सही बस गोरा दा खबर दा छे दा से मतलब लका सड़ी बने गोरा जिंदगी की मुख्तलिफ किस्म मुश्किलात चुकम दे मुख्तलिफ किस्म हालात पर इंसान बने रसी गना खो दा खबर अक्सर प्रोग्राम की कवि छे दे हालात पर गोरा मुकाबला कवे मतलब दा बने हुए चेहरा दा हो गोरा मतलब जन्नशुदा हालात फेस कवलई दा हो मतलब मुश्किल हालात या दा से देगा ना गोरा दे मुकाबला बवे दे न मतलब घबराओ के जे ना सही सही ना बिल्कुल खबर दी ठीक तुम सही था डेरा मना ना बस दानिश एकम दा स्कूल तो टाइम लग जा सही ना
2: جی بھائی وہ سلام نہ بول جواب
0: بولا جا بولا جا
2: بھائی ایمن تم سلام دے بھائی دل با خطک کو سلام دے ایو تم سلام دے بھائی سے کالو کا مہمان نہ نہیں نہ ایر کی چاچا تو سلام کروا
0: دا ہو پکیرٹ سی گنا سی دا نمونا خبر ویری سی
2: جی بھائی بس کولو تم سلام دے تا تے سلام دے جی بھائی تا اور راج بھائی تا
0: ٹھیک شو وعلیکم السلام ڈیرا سی تا مننا خوشول خوشول مطلب ہاں ٹائم بھی ٹینشن بھی درسر ماشاء اللہ نو گورا چې زه داسې درته روشو داسې پروگرام درته کوم چې کې ټول د ټینشن د مایوسۍ خبرې وي کنه بیا خو خوند نه کوي یا دین له نور څومره پرزینټر دی دروشي کنه پروگرام کې نو آج کل داسې د افغان خبرې کوي دا خو بھی ٹھیک خبر نه ده کنه نو همیشه بالکل سم رہا پریزنٹر زی ریڈیو من ٹیم سے کم دائے آگے دا کوشش تھا جی مطلب داسے پروگرام تو سو کی تو سے مخونو بنے خندگان روشی اور ٹینشن مو ختم شی اور تو سے بانے خوشحالی چکم دے روشی سیدہ ڈیرہ مننا کال کولے کسی کال بانے چھ بلسو کو دکھم دے نرسی السلام علیکم اسو خبره کې وکیم زنا
3: کلمہ وزیر خبره
0: کې د بنو نا خدي سرنګ شای بالکل ٹھیک ٹھاک اول دمو په خیال میسج کول نن د کال وګ پروگرام کې
3: مې کاږه ته مسله یک رته او خفته درې ورځې پر افسه پروگرام تر ډېر خوانی
0: او بالکل درې ورځې کوم مسلسل روغ به کیدی شي درې ورځې مسلسل واهنه پروگرام کې خیر پروگرام تو برسی خوشحال نہ کہ نور سوکھتے نہ خوشحال ہو ان شاء اللہ میز دا کوشش تھا می سب رہا مین والی سم رہا لسنر دی چاہ خوشحال گی مطلب
3: منگل پور پروگرام گانا گولے کان میری نہ سکے تو دے کے مجھے کل تو کہ نہ دمیش پاکو بنا سے برام کڑی کے کونڈا میں گلے دا دے گلے دو دے کے وہ مشتا گانا نہ پلے کرے تا گانے پلے
0: شاباش تو سے پر ہائی وا پٹا ور چا ہوں بے سائیدو
3: مشتا منگل تو اور ایک بنے پٹا ور چا ہو دا کھتے کرو کام میں دے پر ور کے میں شو بنا تا برام کیو تم میں گلے وا دے گلے او بابا گون کونے دے گانے دی
0: بالکل بس دا خبر خود سائیدو ہو بس دس دی کنا چھی میں گلے ہو میں گلے بھی کنا
3: گرمی
0: ڈر موسم باران سے بھی موسم صحیح بھی بیا ہوڈر شاہ خبر دو بنو کے مطلب گرمائی کی گرمی جیوت ہوئی یخنائی کی بھی یخنی جیوت ہوئی ہو بس شاد چاہیے موسم ماشاء اللہ برابر شو اس کو بس موسم چینج کیجیے بالکل ایسے نہیں صحیح ہے کل میں وزیر ڈیرے بنے نا نور بس گھوڑے صحیح ہے وعلیکم السلام ڈیرا مننا وعلیکم السلام یو جہان مننا کنا چھ ٹولے تا پاٹھی ور چھ وی مطلب زڑی شزے پشان دے کنا امی گولے دے پشان دے ٹیپ ریکارڈ تا مطلب وچ پاٹھی ور تا وچ وی ہمیش تا نہ ور چھ وی جی باتوں سے پر بہ ہائی با ورو چھو کسی کلبا نے السلام علیکم
1: سلام دی.
0: سو خبرې کوي کوم ځای نه؟
1: دا یې من خبرې
0: کوي. ایمن خبرې کوي. خځه ایمن شای کنا؟ او الحمدللہ ٹھیک ٹھاک پروگرام اور وے شاہ صحیح نو دار تو چھ پروگرام کے لک مطلب گورے چھ سکھ کال کبھی کنا بیا وی چنا سچ کلا پروگرام کی کال ورتا وک بیا بو دا خبر ورتا کو دا سب ور سر شریک ہو نو تو سہ پروگرام کی سروڑی کنا خبر تے نہ ویرشی دا ویل در نہ ویرشی صحیح اس خبر در نویر شو نا درسی خبر ہے اچھا پروگرام دے لگ ولائی دے روٹائی ہو پخوے نو نا ہو مطلب گورا پروگرام دے لگ ولائی دے اسی نا چھ گورا پروگرام طرف تے سوچ وی اور روٹائی در نا ون سوزی کنا خروب نہ شی روٹائی نا
1: بھائی
0: شاہ مطلب چھ روٹائی تے میں سوچ وی صحیح شاباش شاہ خبر صحیح ڈیر من نا لو یا خز سے کال کے بولے وہ خبر ادھر نہیں ویری شوی تھی جی جی اچھا نہ پروگرام ایٹے منے دے پروگرام ور ودا
1: جی وی پروگرام نے ریڈال میں موبائل نہ پٹ کر مے جو سے سر اولی دا میں سی ہو یم
0: صحیح دا صحیح دا ٹھیک شو صحیح ڈیرے منے نہ بس پروگرام ور و خوشو چ روٹائی دا گوا جی جی سر
1: بھائی دا سس سس کال کما اگے تدا محمود تدا آئے تدا
0: وعلیکم السلام ڈیرا منانا
1: صحیح
0: وعلیکم السلام یو جہان بننا اوکے اللہ حافظ ڈیرا منانا کال کو بولے جی یو کال شو ملے گی بعد یو سانگ طرف تھا حاضر پروگرام کی بس اندر بور بھی السلام علیکم
4: السلام علیکم
0: وعلیکم السلام
4: سرانگے
0: خیر دے بالکل ٹھیک ٹھاک سو خبر کیوں کیم دے نام
4: تاریک بھائی سرانگے سکی
0: ہے آو بالکل ٹھیک ٹھاک دا ہو بنا گول نہ دے گی نا اے
4: بانی گول نا خنایاز
0: خنایاز خبر کی بانی گول نا
4: خجی
0: بالکل ٹھیک ٹھاک الحمدللہ
4: تخ
0: میسج دیکھ رہے بس میسج وہ سب بات کے پروگرام کی شامل ہوں صحیح دوں پرون دیکھ رہے ہوں اچھا اچھا بالکل بس پتھر تھا وہ لگے دل میسج میں شامل کرا ہوں کتلا دنوں کروے دلائی دنوں نا گورا وہی کنا چی تیرے خیرے مطلب چھ تیر شاخو بس بیا لوڑل وز بناوے میسیج کوے
4: مسارا پروگرام شا ویستا سائم دا آگا بور بھی
0: سرنگی
4: پروگرام شا میں دعا بچی سانیل کا ویستا سائم
0: آگا پروگرام بور بھی شا سور بنے وکا
4: سامیل یکا نمین اوخلا
0: شا نمین اوخلا کنا مو تو پتا نرسی سو نمین دی
4: ویستا سائم
0: ویسو سائم ٹھیک شو سہی دے بردا دے نو میں اوکھ سل شو سہی دا
4: ڈول پھولا دوا
0: ڈول اتان بھی کبھی شاتان دے زدا ہے اتان بسرن کے کبھی اس طریقہ دو
4: اتان پر پری نو تا ویا ہے
0: ہاں
4: زارے سے دے ولا پر پری کے ہوتا ویا
0: ہے اچھا جی سہی دے ٹھیک شو ٹھہرا مرنا یو جہان بننا صحیح ٹھیک شو صحیح وعلیکم السلام ڈیرا مننا اوکے اللہ حافظ کال کے بولے جہان مننا کھانا یاس کال کر ڈیرا مننا اچھا جی ورسی د سندر پتر باندھے یو بالکل سندر اور بھی ٹھیک سو دین سندر نہ بعد بھی ازر سی نو بالکل چر تک بنے ریڈیو امن کرک سر اسے

वाईची वो इंसान पांसी वाला है जिसको पता होता है कि मुझे कब और किस वक्त भी पांसी दिया जाए। दिया जाओ खावची आईम एन इस गुल फ्राम करक गुरु वच कुर्बान सा सवाल जवाब मुकम्मल टिक भी या गलत हुई मंग मस्त मख के गुरु चिमंग तरफ सवाल जवाब सुख टिक रहा कवि खा दमोदा इस्लाम नबी हम रागले दो मोहम्मद अली शाह हम रागले दी वर सर चिकम दी एन एस गुल हम रागले दी औ मुकम्मल सवाल जवाब निजान सर नोट कर दी 0373325127 माने नेक्स्ट टेलीफोन कॉल चली को जी अस्सलाम वालेकुम अस्सलाम वालेकुम अस्सलाम वालेकुम जी सोक चढ़ता ना हेलो सिग्नल ड्राफ की 0373 32 56 147 माने बागे टेलीफोन कॉल कवली शी हमारे तरफ पैगाम से रिकवली शी सवाल लो सवाल से दास दी छी कल हगा सोक ते कम इंसान दी चागत दखपल मर्ग वख मालूम ही खा 0373 32 56 147 माने बागे टेलीफोन कॉल कवली शी 0370325612 7 سلام ماموزود سوال جواب درکوما خومات ببیا پا انڈیانا کسمیٹکس پاکستان کی سے ملاوی گی خان اتاوستو بالکل زمنگ دا انڈیانا کسمیٹکس پاکستان سے مکمل انعامات ملاوی گی کنے قربان خان لیکن انتظار بکوی کہ تاوستو سوال جواب مکمل ٹک رہا کنے تا زمنگ دا انڈیانا کسمیٹکس پاکستان دیر زیادر سے ملاوی گی خان کاغت تاوستو ہر سے گواڑے کنے تاوستو مکمل ملاوی گی خان بیادی ہم پروگرام کے پارٹیسپیٹ کولو ڈیر زیادہ مدن شکریہ پروگرام تو لکھی کہ انڈیانا کاسمیٹکس پاکستان کم جی واحد جمعارے والا کوالٹی والا پروڈکٹس تھی اور تو اس سے ایڈریس ہم آئیمہ تو اس سے انڈیانا کاسمیٹکس پاکستان پا کم کم جی کی ملاوی کی زان سردہ ہم نوٹ کولی شیٹ تا اس سے کم جی ملاوی کی کم جی نے ملاوی کی اور سوال دا سے دی سوال زان سر نوٹ کے چی ہگا کم انسان دے یا ہگا سوک تی دا ہگا سے نامدہ چاگت رخپل مرگ وقت مکہم معلوم ہوئی خان